नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म थ्रिसियर कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी। नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। आज म लोक मेलबर्न चौतारीको यो कार्यक्रम लिएर हाजिर भएको छु। आज विक्रम सम्वत 2083 साल असार महिनाको 25 गते बिहिबार असार कृष्ण पक्षको नवमी तिथि थियो। आज तदनुसार ईस्वी सम्वत 2026 साल जुलाई महिनाको 9 तारिक नेपाल सम्वत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौँ यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौँ। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारेन्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौँ जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। आज कार्यक्रममा यहाँहरू समक्ष यो हप्ता मेलबर्न वरपर भएका हुन लागेका केही सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौँ। साथसाथै हाम्रो दैनिक जीवनमा सरोकार राख्ने केही विषयलाई पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। मनोरञ्जनको निम्ति केही गीत सङ्गीतहरू त सुन्ने नै छौँ। महिना असारको नै छ, गीत सङ्गीत पनि यसै महिना सुहाउँदो हुनेछ। तर सबैभन्दा पहिला एउटा स्वदेश गानबाट आजको कार्यक्रमलाई अघि बढाउन आज्ञा चाहे। यस गीतमा स्वर छ कुन्ती मोक्तानको, रचनाकार डाक्टर भोला रिजाल, सङ्गीतकार शिलाबहादुर मोक्तान।

नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को 855 AM 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR लाई लिङ्क गरेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँ कहीँबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर सुन्न सक्नुहुनेछ। श्रोतावृन्द, कार्यक्रममा अब पालो भएको छ हाम्रो स्थायी स्तम्भ आफ्नै कुराको। यसमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौँ। साथसाथै यस स्तम्भमा हामीले कहिलेकाहीँ हाम्रो दैनिक जीवनसँग सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्ने गर्दछौँ। अहिलेलाई पालो सामुदायिक खबरको, यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।

0: नमस्कार श्रोतावृन्द, अब हामी कुरा गर्दैछौँ बालाराट नेपाली समाजको वार्षिक साधारण सभा सम्पन्नका बारेमा। बालाराट नेपाली समाजको वार्षिक साधारण सभा 2026 शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा समुदायका सदस्य तथा परिवारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विगत वर्षका गतिविधिहरूको समीक्षा गर्दै आगामी योजनाबारे छलफल गरेका थिए। साधारण सभाले समुदायबीच आपसी एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा सहभागीहरूले आफ्ना सुझाव र विचार प्रस्तुत गर्दै बलियो र समावेशी समुदाय निर्माणमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक तथा सहभागीहरूप्रति बालाराट नेपाली समाजले हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि समुदायको हितमा यस्तै गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ। तामाङ सोसाइटी अफ भिक्टोरियाको वार्षिक साधारण सभा एनुअल जेनरल मिटिङ अर्थात् एजिएम पनि शनिबार ब्रोड मिडल्स कम्युनिटी हबमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका सदस्यहरू तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साधारण सभामा विगत 12 महिनाका गतिविधि, उपलब्धि तथा संस्थाको प्रगतिको समीक्षा गर्दै आगामी कार्य योजना र संस्थाको भावी दिशाबारे छलफल गरिएको थियो। सहभागीहरूले समुदायको एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्धनका लागि संस्थाको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा आफ्ना सुझाव समेत राखेका थिए। तामाङ सोसाइटी अफ भिक्टोरियाले कार्यक्रममा सहभागी भई साधारण सभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समुदायको हितमा विभिन्न सामाजिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। श्रोतावृन्द, यहाँहरू सुन्दै हुनुहुन्छ मेलबर्न चौतारी। अबको पालो रहेको छ एउटा खेलकुद खबरको। मेलबर्न स्थित द हिमालयन टाइगर्सको अन्डर 8 टोलीले उत्कृष्ट प्रदर्शन गर्दै मिल पार्क कप 2026 को उपाधि जितेको छ। टोलीले प्रतियोगिताभर अपराजित यात्रा तय गर्दै पहिलो खेल बराबरीमा रोकिएपछि बाँकी सबै खेल जितेर फाइनलसम्मको यात्रा तय गरेको थियो। रोमाञ्चक फाइनल खेल निर्धारित समयमा बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउट मार्फत गरिएको थियो। सुटआउट पनि सडन डेथसम्म पुगेपछि हिमालयन टाइगर्सका नानी खेलाडीहरूले असाधारण धैर्य, आत्मविश्वास र उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भए। टोलीको सफलताप्रति खेलाडी, प्रशिक्षक, अभिभावक तथा स्वयंसेवकहरूलाई बधाई दिँदै क्लबले यो जित सम्पूर्ण हिमालयन टाइगर्स परिवारको साझा उपलब्धि भएको जनाएको छ। युवा खेलाडीहरूको मेहनत, अनुशासन र टोली भावनाले नेपाली समुदायका लागि गौरवपूर्ण सफलता दिलाएको भन्दै भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरिएको छ। श्रोतावृन्द, खेलकुदकै प्रसङ्गमा भिक्टोरियाको नेपाली क्रिकेट समुदायको प्रतिष्ठित प्रतियोगिता VNL ग्रेस कप 2026 को ग्रान्ड फाइनल आइतबार TW ब्लेक रिजर्भ प्रेस्टनमा भव्य रूपमा सम्पन्न भएको छ। फाइनलमा चितवन क्रिकेट क्लब र ट्राइकोन क्रिकेट क्लब बीच प्रतिस्पर्धा भएको थियो भने चितवन क्रिकेट क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। यस वर्षको फाइनलको विशेष आकर्षण नेपाल राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दिपेन्द्र सिंह ऐरीको उपस्थिति रह्यो। मेलबर्न पुगेका ऐरीलाई नेपाली क्रिकेट प्रेमी तथा समुदायका सदस्यहरूले हार्दिक स्वागत गरेका थिए। खेलका क्रममा उनले खेलाडीहरूलाई हौसला प्रदान गर्नुका साथै दर्शकहरूसँग भेटघाट र तस्विर खिचाएर कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएका थिए। प्रतियोगितामा नेपाली क्रिकेट एसोसिएसन अफ भिक्टोरिया NCAVको आयोजनामा ठूलो संख्यामा क्रिकेट प्रेमी, परिवार तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। दर्शकहरूको सुविधाको लागि निशुल्क बार्बेक्यू तथा नेपाली शैलीको चियाको व्यवस्था गरिएको थियो, जसले कार्यक्रमलाई पारिवारिक र सामुदायिक उत्सवको रूप दिएको थियो। आयोजकले ग्रेस कप 2026 सफल बनाउन सहयोग गर्ने खेलाडी, स्वयंसेवक, प्रायोजक, समर्थक तथा सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गर्दै यस्ता प्रतियोगिताले मेलबर्नमा नेपाली क्रिकेटको विकाससँगै समुदायबीच एकता, मित्रता र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
1: हाम्रो कम्युनिटीको आयोजनामा गत शनिबार 4 जुलाईमा मेलबर्नको हिलसाइड स्थित बेनकोरी कम्युनिटी सेन्टरमा दोस्रो अन्तर्विद्यालय नेपाली हिज्जे प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली भाषा संरक्षण प्रवर्धन तथा विद्यार्थीहरूमा भाषिक ज्ञान र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न नेपाली विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक र मैत्रीपूर्ण वातावरणमा सम्पन्न प्रतियोगितामा हाम्रो कम्युनिटी टिम ए प्रथम, न्याप बालचौतारी विन्डम टिम ए द्वितीय तथा क्रेनबर्न ज्ञानज्योति टिम ए तृतीय हुन सफल भए। विजेता टोलीहरूलाई क्रमशः 1,750 र $500 नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सहभागी विद्यालयहरू, विद्यार्थीहरू, अभिभावक, स्वयंसेवक, निर्णायक मण्डल र प्रायोजकहरूलाई आयोजक हाम्रो कम्युनिटीले हार्दिक धन्यवाद व्यक्त गरेको छ। उक्त कार्यक्रममा सहकर्मी सुदीप श्रेष्ठद्वारा आयोजक पक्षका केही व्यक्तिहरूसँग गरिएको कुराकानीको केही अंश।
2: हामीसँग हाम्रो कम्युनिटीबाट प्रकाश अर्याल सर हुनुहुन्छ। अलिकति यो हाम्रो प्रतियोगिता दोस्रो संस्करणमा यहाँ आइदिँदै गर्दाखेरि चाहिँ हजुरलाई के कस्तो लाग्यो, यो कहाँबाट सुरु भयो, अलिकति यसको व्याकरण बताइदिनुहोस् अनि आजको कार्यक्रम कस्तो हो त्यो पनि भनिदिनुहोस्।
3: यो हिज्जे प्रतियोगिता आफैमा हामीहरूको विश्वास अनुसार एकदमै सजिलो प्रतियोगिता, नयाँ हाम्रो दोस्रो जेनेरेसनलाई सहभागी बनाउनको लागि सबभन्दा सजिलो चाहिँ उनीहरू वर्डसँग खेल्ने, धेरै शब्दहरू कविता कथाहरू भन्दा चाहिँ उनीहरू वर्डसँग खेल्ने भनेर हामीहरूले, म आफै नै विदेशमा भएका नेपालीहरू विद्यार्थीहरूसँग चाहिँ गर्न सकिन्छ भनेर एउटा परिकल्पना गरेर हामीहरूले पहिला हाम्रो कम्युनिटीमै गर्न सुरु गऱ्यौँ। त्यसमा चाहिँ बच्चाहरूको एकदमै राम्रो एक्साइटमेन्ट सहभागिता भएपछि होइन यो चाहिँ इन्टर स्कुल गर्नुपर्छ, नेपाली पढाउने स्कुलहरू बिच गर्नुपर्छ भनेर हामीहरूले इन्टर स्कुल भनेर लास्ट इयर गर्दा चाहिँ 22 टिम भएका थिए र अहिले फेरि ल अब गर्नुपर्छ यो चाहिँ, किन जब 22 टिम भएपछि हामीलाई एकदमै एक्साइटमेन्ट भयो, अहिले गरेको अहिले चाहिँ 23 टिम भएर यो बढ्ने क्रम बाँकी छ। र यसको सबभन्दा राम्रो पक्ष चाहिँ कस्तो छ भने यो अहिले भर्खर वर्ल्ड कप पनि चलिरहेको भएर वर्ल्ड कपमा जस्तै वर्ल्ड कप जित्नको लागि प्रत्येक क्लबहरूमा देशहरूमा प्र्याक्टिस भए जस्तै हिज्जे कम्पिटिसन जित्नको लागि अहिले प्रत्येक कारहरूमा बाबा मम्मीसँग हिज्जे खेल्ने भन्ने कुरा चाहिँ हामीहरूलाई सुन्दा चाहिँ एकदमै गर्व लागेको छ त्यो कुरा चाहिँ।
2: हामीसँग अहिले शरद अरियाल सर हुनुहुन्छ, अहिले हाम्रो इपिङ गोलट बालबाटिकाको कोअर्डिनेटर। सर, आजको प्रोग्राम कस्तो लाग्यो अलिकति भनिदिनु न।
4: आजको प्रोग्राम एकदमै राम्रो भयो। हाम्रो कम्युनिटीले आयोजना गरेको हिज्जे प्रतियोगिता यो हाम्रो दोस्रो वर्ष एज अ पार्टिसिपेन्ट हामी आयौँ। बच्चाहरू चाहिँ लास्ट इयर पार्टिसिपेट गरेपछि चाहिँ एकदमै इन्सपायर्ड थिए, अलि इन्ट्रेस्टेड नै थिए होइन, रमाइलो भयो। आज बच्चाहरूले आई थिङ्क नयाँ एक्सपोजर उनीहरूको लागि होइन, एक्सपिरियन्स रिपिट गरेर आउनुभएको बच्चाहरूलाई एक्सपिरियन्स, अब नयाँ आउनुभएकोहरूलाई चाहिँ एउटा नयाँ एक्सपिरियन्स, रमाइलो भयो ओभरअल।

श्रोताबिन, यो साताको निम्ति साताको सामुदायिक खबर पूरा भयो। अब एउटा गीत श्रवण गर्नेछौ, स्वर संगीत र गीतकार विपुल छेत्री। यस गीतपछि मेलबर्न र यस वरपर चाँडै आयोजन हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउनेछौ।

0: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। मेलबर्न र यस वरपर चाँडै आयोजन हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउन गइरहेका छौं। तपाईँहरूको पनि आफ्नो समाज, समुदाय, संगठन वा क्लबहरूमा कुनै कार्यक्रम आयोजन हुन गइरहेको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ र हामी त्यसलाई यस रेडियो मार्फत निशुल्क प्रचार प्रसार गर्नेछौँ। हामीलाई इमेलद्वारा जानकारी गराउन सक्नुहुनेछ melbournchautari@gmail.com। साथै मेलबर्न चौतारीको फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। अबलाई यो साताको सामुदायिक सूचनाहरू, यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।
1: नेपाली एसोसिएसन अफ भिक्टोरिया न्याबले कार्य समिति निर्वाचन 2026 को आधिकारिक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तालिका अनुसार नयाँ सदस्यता तथा सदस्यता नवीकरणको अन्तिम समय 7 जुलाई 2026 राति 11:59 तोकिएको थियो। त्यसपछि 8 जुलाईमा सदस्यहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको, आज 9 जुलाईमा सदस्यता सम्बन्धी दावी उजुरी लिइने र 10 जुलाईमा अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ। निर्वाचन तालिका अनुसार 11 देखि 12 जुलाई उम्मेदवारी दर्ता, 13 जुलाई प्रारम्भिक उम्मेद्वार सूची प्रकाशन, 14 जुलाई उम्मेदवारी सम्बन्धी दावी उजुरी, 15 जुलाई संशोधित उम्मेद्वार सूची प्रकाशन, 16 जुलाई उम्मेदवारी फिर्ता तथा 17 जुलाई अन्तिम उम्मेद्वारहरूको नामावली प्रकाशन गरिनेछ। 19 जुलाई 2026 बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म विद्युतीय मतदान सम्पन्न हुने कार्यक्रम रहेको छ। न्याबले सबै सदस्यहरूलाई समयमै आफ्नो सदस्यता सुनिश्चित गरी निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। निर्वाचनसँगै सम्बन्धित सम्पूर्ण जानकारी, अद्यावधिक सूचना तथा कार्यतालिका www.nav.org.au/election-2026 उपलब्ध रहेको जनाएको छ। श्रोता भ्रेन्द, यहाँहरू सुन्दै हुनुहुन्छ मेलबर्न चौतारी। मेलबर्न चौतारीमा अबको सूचना पासपोर्ट नवीकरण सम्बन्धी समस्या भएका नेपालीहरूको लागि रहेको छ। अस्ट्रेलिया स्थित नेपाली राजदूतावास क्यानबेराले पासपोर्ट नवीकरणका लागि आवेदन दिएका तर हालसम्म कुनै प्रतिक्रिया नपाएका तथा गलत वा अपूर्ण विवरणका कारण आवेदन अस्वीकृत भएका सेवाग्राहीहरूलाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। दूतावासले यस्ता आवेदकहरूको विवरण सङ्कलन गर्न विशेष गुगल फर्म उपलब्ध गराएको जनाएको छ। फारम मार्फत प्राप्त जानकारीलाई पूर्ण गोपनीयताका साथ केवल पासपोर्ट आवेदनको अवस्था समीक्षा गर्न तथा आवश्यक अनुगमन र सहजीकरणका लागि मात्र प्रयोग गरिने दूतावासले स्पष्ट पारेको छ। यस प्रकारको समस्या भोगिरहेका नेपाली नागरिकहरूलाई सकेसम्म छिटो उक्त गुगल फर्म भरेर आफ्नो विवरण उपलब्ध गराउन दूतावासले हार्दिक अनुरोध गरेको छ। मेलबर्न नेपाली कम्युनिटी वेस्ट MNCW 11 जुलाई 2026 MNCW वेलबिङ सिरिज 2026 आयोजना गर्ने भएको छ। समुदायमा स्वास्थ्य, सचेतना र आपसी सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिने यस कार्यक्रमको मूल नारा लर्न, कनेक्ट, थ्राइभ रहेको छ। कार्यक्रमलाई वेन्डाम सिटी काउन्सिल र नेपाली एसोसिएसन अफ भिक्टोरियाले सहयोग तथा साझेदारी गरेका छन्। आयोजकले दुवै संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको सहयोगले समुदायमा ज्ञान, स्वास्थ्य र सकारात्मक परिवर्तन ल्याउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। MNCW स्वस्थ, सुरक्षित र सशक्त नेपाली समुदाय निर्माणका लागि यस्ता कल्याणमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई यस अभियानलाई सफल बनाउन अनुरोध गरेको छ। श्रोतावृन्द, यहाँहरू सुन्दै हुनुहुन्छ मेलबर्न चौतारी। मेलबर्नमा नेपाली समुदायको धार्मिक तथा सांस्कृतिक सहभागिता बढाउने उद्देश्यले 3rd MRR भजन मेलबर्न कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम आइतबार 12 जुलाई 2026 श्री कालीमाता मन्दिर 7 नोभाकोट क्रेगिबनमा सम्पन्न हुनेछ। कार्यक्रम अन्तर्गत साँझ 5 बजेदेखि 7 बजेसम्म भजन कीर्तन हुनेछ भने साँझ 7 बजेदेखि महाआरती सुरु हुनेछ। साथै भक्तजनहरूका लागि प्रसाद ग्रहणको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ। आयोजकले सम्पूर्ण नेपाली समुदायलाई परिवार सहित कार्यक्रममा सहभागी भई भक्ति, आध्यात्मिकता र सामुदायिक एकताको वातावरणलाई अझ सुदृढ बनाउन हार्दिक निमन्त्रणा दिएको छ। श्रोतावृन्द, यहाँहरू सुन्दै हुनुहुन्छ मेलबर्न चौतारी। हामीले

Union of Southeast Melbourne को आयोजनामा आगामी 17 जुलाई 2026 शुक्रबार क्रिसमस इन जुलाई विथ दीप श्रेष्ठ एन्ड द ब्यान्ड विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम साँझ 5 बजेदेखि 10 बजेसम्म आर्थर रेन हल 16-20 स्टुअर्ट एभेन्यू ह्याम्पटन पार्कमा सम्पन्न हुनेछ। कार्यक्रममा नेपाली संगीतका वरिष्ठ गायक दीप श्रेष्ठज्यूले आफ्नो ब्यान्ड सहित प्रस्तुति दिनुहुनेछ। उहाँसँगै शम्भु बानिया र विक्रम कार्कीले पनि साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ। संगीत, रमाइलो वातावरण र सामुदायिक भेटघाटलाई एकसाथ चढ्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नेपाली समुदायलाई विशेष साङ्गीतिक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमका लागि आलोक पौडेल, रमेश खड्का र यदु धिताल सम्पर्क व्यक्तिका रूपमा रहनु भएको छ। साथै आयोजकले कार्यक्रमका लागि प्रायोजन अर्थात् स्पोन्सरसिपको अवसर पनि खुला रहेको जानकारी दिँदै सम्पूर्ण नेपाली समुदायलाई सहभागिताको लागि हार्दिक निमन्त्रणा गरेको छ। गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको स्किल्स नलेज एन्ड इनोभेसन एसकेआई कमिटीले माइन्ड द ग्याप स्किल बिट्विन स्टडी एन्ड वर्क शीर्षकमा वेबिनार आयोजना गर्ने भएको छ। आइतबार 19 जुलाई 2026 साँझ 6-7 बजेसम्म सञ्चालन हुने यस वेबिनारले उच्च शिक्षाबाट रोजगारीमा प्रवेश गर्ने क्रममा आवश्यक पर्ने सिप ज्ञान र कार्यस्थलको अपेक्षा बारे विज्ञहरूसँग अन्तर्क्रिया गर्ने अवसर प्रदान गर्नेछ। वेबिनारमा साइरो तथा आरएमआईटी युनिभर्सिटीमा कार्यरत डाक्टर राजु अधिकारी, युनिभर्सिटी अफ एडिलेडमा कार्यरत डाक्टर रामकृष्ण निरौला र ई वाटरमा कार्यरत डाक्टर मुक्ता सापकोटा प्यानलिस्टका रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रमको सञ्चालन ब्रसिस सुवालले गर्नुहुनेछ भने डाक्टर नन्दा अर्यालले मोडरेटरको भूमिका निर्वाह गर्नुहुनेछ। विद्यार्थी, स्नातक, प्रारम्भिक करियरका पेसाकर्मी, अनुसन्धानकर्ता तथा नेपाली समुदायका सबै सदस्यहरूका लागि खुला रहेको यस वेबिनारमा सहभागी भई शिक्षा र रोजगारी बीचको अन्तर कम गर्ने, उद्योग र शैक्षिक क्षेत्र बीचको सम्बन्ध मजबुत बनाउने तथा भविष्यका लागि आवश्यक सिप विकासबारे उपयोगी जानकारी हासिल गर्न एनआरएनए अस्ट्रेलियाले सबैलाई आग्रह गरेको छ। मेलबर्न स्थित अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एएनएमसीमा सम्पन्न बैठकले श्रावण महिनाको पहिलो सोमबार 20 जुलाई 2026 दिन अस्ट्रेलियामै पहिलो पटक बोलबम धाम यात्रा आयोजना गर्ने निर्णय गरेको छ। धार्मिक आस्था, भक्ति र सामुदायिक एकतालाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। बैठकले रुद्राभिषेकमा सहभागी हुन इच्छुक भक्तजनहरूले पहिलो दिनदेखि नै शुद्ध अथवा चोखो बस्नुपर्ने निर्णय गरेको छ। सहभागीहरूलाई सोमबार बिहान 8 बजे मन्दिरमा उपस्थित हुन अनुरोध गरिएको छ। कार्यक्रम अन्तर्गत बिहान 8 बजेदेखि 9:30 बजेसम्म रुद्राभिषेक तथा पूजा हुनेछ भने बिहान 10:30 बजे बोलबम धाम यात्रा सुरु गरिनेछ। यस ऐतिहासिक धार्मिक कार्यक्रमको इभेन्टको कोअर्डिनेटर मनिषा अर्याल रहनु भएको छ। आयोजकले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई श्रावण महिनाको पावन अवसरलाई श्रद्धा, भक्ति र उत्साहका साथ मनाउन हार्दिक अनुरोध गरेको छ।

ओहो, आज पनि कलेज जान ढिलो भइसक्यो त। छिट्टो गर्नु पर्यो। के मेसेज आयो? काम एप्लाई गरेको थिएँ, त्यही पो हो कि? ए, एटियोबाट पो रहेछ। ओहो, $3,000 ट्याक्स रिटर्न हुने भएछ। लिङ्क पनि रहेछ, प्रोसेस के रहेछ हेर्नु पर्यो। ब्याङ्क डिटेल पठाउनु पर्ने रहेछ, पठाइहाल्छु। आहा, कस्तो पैसाको खाँचो भएको बेलामा ट्याक्स रिफन्ड पो आउने भयो। आएछ फेरि, ए, पैसा आए जस्तो छ। आएको छैन त, बरु मेरो खातामा भएको पैसा पनि छैन त, के भयो? लौ न, अस्ट्रेलियन ट्याक्स अफिसले कहिले

0: कहिले पनि फोन वा टेक्स्ट मेसेजबाट संवेदनशील जानकारी माग्दैन। यदि तपाईँले ट्याक्स अफिसको नाममा अनावश्यक कल वा मेसेज प्राप्त गर्नुभयो भने तुरुन्तै एटिओको आधिकारिक नम्बरमा सिधै फोन गरेर क्रस चेक गर्नुहोस्। कुनै पनि शंकास्पद गतिविधि लागेमा आफ्नो माई गभ एकाउन्टमा लगइन गरेर कर सम्बन्धित सबै सन्देशहरू राम्रोसँग चेक गर्नुहोस्। फोन वा मेसेज मार्फत तपाईँलाई पैसा फिर्ता गर्नु छ वा जरिवानाको धम्की दिने जस्ता कुराको कहिल्यै विश्वास नगर्नुहोस्। साथै फोन वा इमेलमा आफ्नो ब्याङ्क विवरण पनि कहिल्यै नदिनुहोस्। एक्ट नाउ, स्टे सेक्योर।
1: नेपाली एसोसिएसन अफ भिक्टोरियाद्वारा मेलबर्न चौतारी मार्फत जनहितका लागि प्रस्तुत। This is 3CR Community Radio and you are listening to Melbourne Chautari, a Nepalese radio program in Victoria, every Thursday 8 PM to 9 PM.
2: Are you a 3CR subscriber?
3: We really need our listeners to subscribe to the station. It helps us remain financially independent and is an important part of our community governance.
4: It's just $40 concession, $80 waged, $150 for a band or organisation, and $300 solidarity.
5: Become a 3CR subscriber today.
2: 3CR Radical Radio.
6: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुन्दै हुनुहुन्छ अहिले। श्रोताहरू समक्ष साइबर सुरक्षा सम्बन्धमा जानकारीमूलक एक प्रस्तुतिलाई लिएर आएका छौं। यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।

0: नमस्कार, हजुरहरू अहिले मेलबर्न चौधरी सुन्दै हुनुहुन्छ। आजको एपिसोडमा हामी सबैको दैनिकीसँग जोडिएको तर प्राय बेवास्ता गरिने एउटा महत्त्वपूर्ण विषयबारे कुरा गर्दैछौँ, साइबर सुरक्षा अर्थात् साइबर सेक्युरिटी। अहिलेको दिनचर्याबाटै सुरु गरौँ है त। बिहान उठ्ने बित्तिकै हामीमध्ये धेरैले पहिला मोबाइल हेर्छौँ, ब्याङ्कको एपमा गएर ब्यालेन्स चेक गर्छौँ, भाइबर, वाट्सएप, फेसबुक, टिकटक सबै अनलाइनमै, काम खोज्दा पनि अनलाइन, घर भाडा हेर्दा पनि अनलाइन, परिवारसँग कुरा गर्दा पनि अनलाइन। यति धेरै कुरा अनलाइनमा निर्भर भएपछि हाम्रो सानो गल्तीले पनि ठुलो समस्या ल्याउन सक्छ। जस्तै ब्याङ्क अकाउन्ट ह्याक हुनसक्छ, सोसियल मिडिया आइडी पनि ह्याक हुनसक्छ, वा नचिनेको लिङ्क क्लिक गरेर पैसा पनि घुम्ने डर हुन्छ। यही बढ्दो जोखिमलाई ध्यान दिँदै नेप्लिज एसोसिएसन अफ भिक्टोरिया अर्थात् नेपले नेपाली समुदायमा साइबर जोखिम तथा डिजिटल सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न समयमा साइबर सेक्युरिटी अवेरनेस प्रोग्राम सञ्चालन गर्दै आएको छ। समुदायलाई सुरक्षित डिजिटल अभ्यासतर्फ प्रेरित गर्ने नेपको यो पहल विशेष गरी नेपाली भाषामा व्यवहारिक उदाहरणसहित सजिलै बुझिने शैलीमा चलाइदिइ आएको छ। आजको डिजिटल युगमा राम्रो, जिम्मेवार तथा सचेत नागरिक बन्न साइबर सेक्युरिटी अर्थात् साइबर सुरक्षा अत्यन्त जरुरी विषय बनेको छ। ब्याङ्किङ, सामाजिक सञ्जाल, सरकारी सेवा, शिक्षा, व्यापारदेखि लिएर व्यक्तिगत जानकारीसम्म अहिले अधिकांश अनलाइन माध्यममै आधारित छन्। त्यसैले साइबर सुरक्षामा सानो कमजोरीले पनि ठूलो आर्थिक र व्यक्तिगत क्षति हुन सक्छ। यिनै कुरालाई ध्यानमा राखी अस्ट्रेलियन सरकारले एक्ट नाउ स्टे सेक्योर अभियान मार्फत प्रत्येक नागरिकलाई सुरक्षित अनलाइन अभ्यास अप्नाउन आग्रह गरेको छ। नेपले यही सरकारी सन्देशलाई नेपाली भाषामा नेपाली समुदायको सन्दर्भसँग जोडेर सरल तथा प्रभावकारी तरिकाले समुदायसम्म पुर्याइरहेको छ। त्यही सन्दर्भमा नेपले हालै चलाएको करिब एक घन्टे साइबर सेक्युरिटी अवेरनेस सेसनमा सहभागीहरूलाई तीनवटा मुख्य साइबर सेफ्टी स्टेप्स, पहिलो मल्टी फ्याक्टर अथेन्टिकेसन MFA प्रयोग गर्ने, दोस्रो फरक तथा बलियो पासवर्ड प्रयोग गर्ने र तेस्रो नियमित रूपमा सफ्टवेयर अपडेट गर्ने, यी बारे विस्तारै तथा सजिलै बुझिने भाषा तथा उदाहरणसहित जानकारी दिएको थियो। अब क्रमैसँग यी स्टेप्सहरूको बारेमा कुरा गरौँ न त। पहिलो अर्थात् मल्टी फ्याक्टर अथेन्टिकेसन MFA। MFA भनेको पासवर्ड सँगसँगै अर्को एउटा सुरक्षा तह थप्नु हो। जस्तै मोबाइलमा आउने कोड अथवा SMS अथवा अथेन्टिकेटर एपको प्रयोग। धेरैले फेसबुक वा जिमेलमा ल भइहाल्यो पासवर्ड त राखेकै छु नि भनेर ढुक्क हुनुहुन्छ, तर ह्याकरले कहिलेकाहीँ त्यही पासवर्ड कुनै अर्को साइटबाट वा डाटा लिक भएर थाहा पाउन सक्छन्। अहिले हामीले सुनेको धेरै अकाउन्ट ह्याकिङ घटना पासवर्ड लिकबाटै सुरु भएको हो। यदि हाम्रो अकाउन्टमा MFA छ भने पासवर्ड थाहा भए पनि कोही पनि ह्याकर भित्र पस्न सक्दैन, किनकि तपाईँको मोबाइलमा आएको कोड वा एपको कन्फर्मेसन बिना कुनै पनि अकाउन्ट खुल्दैन। साधारण भाषामा भन्दाखेरि पासवर्ड भनेको पहिलो चाबी हो भने MFA भनेको दोस्रो चाबी हो, जसले हाम्रो डिजिटल ढोकाको दोहोरो ताला लगाइदिन्छ। दोस्रो स्टेप फरक तथा बलियो पासवर्ड प्रयोग गर्ने। कार्यक्रममा एउटै पासवर्ड धेरै ठाउँमा प्रयोग गर्दा कस्तो जोखिम हुन्छ भन्ने बारे पनि छलफल गरिएको थियो। हामीले सबै ठाउँमा एउटै पासवर्ड राख्यौँ भने, जस्तै एउटा फाइलमा हामीले RAM123 राख्यौँ, अफिसमा पनि त्यही राख्यौँ, अथवा हाम्रो कम्प्युटरको, ल्यापटपको, मोबाइलको जता पनि पासवर्ड राख्नुपर्ने ठाउँ छ त्यो सबैमा एउटै RAM123 अथवा अरू कुनै पासवर्ड राख्यौँ भने त्यो मानौ एउटा मास्टर चाबीले घर, अफिस, गाडी सबैको ढोका खोलेको जस्तै भयो। अब विचार गर्नुहोस्, यदि त्यही मास्टर चाबी एक ठाउँबाट चोरी भयो भने अरू सबै ढोका पनि सजिलै खोल्ने भयो, होइन र? त्यसैले ब्याङ्क, इमेल, सोसियल मिडिया जस्ता महत्त्वपूर्ण प्रत्येक अकाउन्टका लागि फरक र बलियो पासवर्ड राख्नुपर्छ। लामो याद राख्न सजिलो तर अरूले अनुमान गर्न गाह्रो हुने पासवर्ड वा पास फ्रेज प्रयोग गर्नु उपयुक्त हुन्छ। र धेरै पासवर्ड भइरहेको छ र व्यवस्थापन गर्न गाह्रो भइरहेको छ भने सुरक्षित पासवर्ड म्यानेजरको प्रयोग गर्न सकिन्छ भन्ने पनि कार्यक्रममा देखाइएको थियो। अब तेस्रो स्टेप अथवा नियमित रूपमा सफ्टवेयर अपडेट गर्ने बारेमा। मोबाइल कम्प्युटर र एप्सका अपडेट केवल नयाँ फिचर थप्नको लागि मात्र नभई कमजोरी सुधार गर्ने मुख्य उपाय पनि हुन्। हामी मध्ये धेरैको बानी होला अपडेट अभाइलेबल भनेर त देखिन्छ तर हामी अपडेट लेटर नै थिचिरहन्छौँ। मोबाइल पटक पटक सोधिरहन्छ, हामी भने अहिले होइन पछि भनेर पोस्टपोन गरिरहन्छौँ। यिनै अपडेट्सहरूले ह्याकरले दुरुपयोग गर्न सक्ने पुराना कमजोरीहरू बन्द गरिरहेका हुन्छन्। अपडेट नगर्दा भने घरको ढोका अलि टेढो छ, ताला राम्ररी नलागेको छ, तर हुन्छ नि केही हुँदैन भनेर व्यवस्था गरे जस्तै हो। त्यसैले सम्भव भएसम्म अटोमेटिक अपडेट्स टर्न अन गर्ने, नभए पनि हप्तामा एकपटक समय निकालेर अपडेट गर्ने बानी बसालौँ। न्याबद्वारा सञ्चालन गरिएको यो करिब एक घन्टे साइबर सेक्युरिटी अवेरनेस सेसनमा भिडियो प्रस्तुति, अन्तर्क्रियात्मक छलफल, प्रश्नोत्तर र नेपाली भाषामा धेरै व्यवहारिक उदाहरणहरू समावेश गरिएको थियो। कार्यक्रममा अभिभावक, बालबालिका, लक्षित छुट्टा छुट्टै सामग्रीहरू प्रयोग गरिएको थियो, जसले प्रत्येक समूहलाई उनीहरूको दैनिकीसँग जोडेर साइबर सुरक्षा बुझ्न सजिलो बनाएको थियो। जस्तो बच्चाहरूको लागि अनलाइन गेमिङ, सोसियल मिडिया फ्रेन्ड रिक्वेस्ट, अभिभावकको लागि बच्चाको अनलाइन एक्टिभिटी अथवा स्कुलको कम्युनिकेसन एप, र एडल्टको लागि ब्याङ्किङ, जब सर्च, अनलाइन मार्केट प्लेस जस्ता उदाहरणहरू राखिएको थियो। कार्यक्रमको सुरुवातमै साइबर सेक्युरिटी इज एभ्रीवन्स रेस्पोन्सिबिलिटी, स्मल एक्सन्स क्यान मेक अ बिग डिफरेन्स, अर्थात् साइबर सुरक्षा सबैको जिम्मेवारी हो र तपाईँका साना साना कदमहरूले पनि ठूलो फरक पार्न सक्छ भन्ने सन्देश सहित सहभागीहरूलाई डिजिटल सुरक्षाप्रति छप जिम्मेवारी बन्न प्रेरित गरिएको थियो। अन्त्यमा एक्ट नाउ स्टे सेक्योर भन्ने मुख्य सन्देश सहित दैनिक जीवनमा अपनाउन सक्ने केही सरल बानीबारे पुनः सम्झाइएको थियो। नचिनेको लिङ्क नथिच्ने, कसैलाई पनि वान टाइम पासवर्ड अथवा ओटिपी नबताउने, पब्लिक वाइफाईमा बसेर नेट ब्याङ्किङ जस्ता संवेदनशील काम नगर्ने र कुनै शङ्का लाग्यो भने साथीभाइ, परिवार वा विश्वसनीय संस्थालाई सल्लाह गर्ने। न्याबले विगत केही वर्ष यता नेपाली समुदायमा साइबर स्क्याम, अनलाइन ठगी, नक्कली लिङ्क, सामाजिक सञ्जाल ह्याकिङ, ब्याङ्किङ ठगी तथा डिजिटल सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विशेष गरी ज्येष्ठ नागरिक, महिला, युवाहरू तथा नयाँ प्रवासी नेपालीहरूलाई लक्षित गरेर सामुदायिक स्तरमै साइबर अवेरनेसको अभियान निरन्तर चलाइरहेको छ। सन् 1997 स्थापना भएको न्याब भिक्टोरियामा रहेका नेपाली मूलका समुदायको प्रतिनिधित्व गर्ने छाता संस्था हो। न्याबले नेपाली भाषा र संस्कृति संरक्षणदेखि लिएर सामाजिक उत्थान, सामुदायिक हित र सचेतनामूलक कार्यक्रमहरू मार्फत समुदायलाई सशक्त बनाउँदै आएको छ। आगामी दिनहरूमा पनि समुदायलाई सुरक्षित डिजिटल वातावरणतर्फ अग्रसर गराउन न्याबले थप साइबर सेक्युरिटी अवेरनेस प्रोग्राम सञ्चालन गर्ने योजना अघि सारेको छ। यदि तपाईँलाई पनि यस्ता कार्यक्रमहरूमा सहभागी हुन मन छ वा आफ्ना परिवार, साथीभाइ, कम्युनिटी ग्रुपका लागि न्याबले साइबर सुरक्षा सम्बन्धी सेसन चलाइदिएको हेर्नुहुन्छ भने न्याबका सोसियल मिडिया वा वेबसाइट मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। आउनुहोस् ससानै बानीबाट डिजिटल लाइफ सुरक्षित बनाऊ। एक्ट नाउ स्टे सिक्योर। मेलबर्न चौतारीबाट आजका लागि यति। धन्यवाद।
1: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR 855 AM 3CR डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँ कहीँबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। श्रोतावृन्द, हाम्रा सहकर्मी सुदीप श्रेष्ठको हालै एक व्यक्ति विशेषसँग भेट भएको रहेछ। उक्त भेटघाटको क्रममा गरिएको कुराकानीको केही अंश श्रोताहरू समक्ष प्रस्तुत गर्दैछौ। अब
2: राजकुमार गुरुङ सर हुनुहुन्छ, उहाँ चाहिँ एमबिआर क्रिकेटको फाउन्डर हुनुहुन्छ है। अब यो क्रिकेट उहाँहरूले चाहिँ अब के गर्नुहुन्छ भनेर उहाँकै मुखबाट सुन्नुभयो त।
3: धन्यवाद दाई। मेरो नाम राजकुमार गुरुङ, फाउन्डर एन्ड ओनर अफ एमबिआर क्रिकेट। मेरो फ्याक्ट्री र वेयर हाउस चाहिँ साउथ जिलङमा छ, जिलङ। अनि म चाहिँ वर्ल्डको फर्स्ट नेपालीज ब्याट मेकर फ्रम द स्क्र्याच। त्यो बनेको ब्याटहरू बेच्ने, स्टिकर टालेर बेच्नेहरू धेरै छन्, तर बनाएर बेच्ने चाहिँ संसारमा मै नै पहिलो व्यक्ति हो। र अनि हाम्रो यो क्लेफ्टहरू चाहिँ युकेबाट आउँछ, अनि त्यही अनुसारले यहाँ प्रिपेयर गरेर हामीले ब्याटहरू कस्टमरले भने जस्तो तरिकाले कस्टमाइज गरेर बेच्छौँ। अनि हामीले आफूले बनाएर दोकानमा प्रिमेड पनि राख्छौँ। अनि त्यसको साथसाथै हामीले अरू क्रिकेटको इक्विपमेन्टहरू हाम्रो आफ्नै ब्रान्डको अन्डर, एमबिआर क्रिकेट ब्रान्डको अन्डर हामीले बेच्छौँ। अनि अहिले मैले धेरै यो के अरे जिलङ एरियाको क्लबहरूमा धेरै प्रेजेन्टेसनहरू पनि दिइरहेको छु, कसरी ब्याट बनाउँछ के छ भनेर। अनि अहिले हाल जिलङमा नेपाली पाठशाला खुलेको छ, त्यहाँ पनि मलाई इन्भिटेसन आयो, त छिट्टै नै जान्छु होला त्यहाँ पनि, त्यही अगस्त सेप्टेम्बरतिर। अहिले चाहिँ किनकि अलि यो सिजन स्टार्ट हुने बेला भयो, अनि त्यसको लागि प्रिपेरेसनको लागि गर्दाखेरि अलिक व्यस्त थियो।
2: अनि यो तपाईँहरूको ब्याट मेकिङ कहिलेदेखि सुरु भयो, अनि यसका इनिसियल फेजमा कस्ता कस्ता सङ्घर्षहरू आयो, अलिकति त्यो पनि भनिदिनु न।
3: यो मैले स्टार्ट गरेको चाहिँ 2018 हो, अनि त्यतिखेर चाहिँ मैले हल्का फुल्का रिपेयरहरू गर्थेँ। अनि 2020 चाहिँ मैले ब्याट बनाउन थालेको, त्यो युकेबाट पार्टमेट सेपमा ह्यान्डल र क्लेफ्ट प्रेस फिट भएको आउँथ्यो, अनि त्यसलाई अलिअलि त्यो सेपिङहरू दिएर स्यान्डिङ गर्ने त्यस्तो गर्थेँ। अनि त्यसपछि अहिले चाहिँ मेरो युकेको त्यो क्लेफ्ट सप्लायर कम्पनीबाट डाइरेक्ट इङ्ग्लिस विलो आउँछ मलाई, अनि म आफूले नै यहाँ प्रिपेयर गरेर बनाउँछु। अनि सङ्घर्ष त दाइ अब बिजनेस खोल्दा त भइहाल्छ, अब एक्सपेक्टेसन जस्तो कहिले हुँदैन, तर कन्सिस्टेन्सी चाहिँ हुनुपर्छ। र अहिले चाहिँ म चाहिँ खुसी छु, किनकि मैले म धेरै क्रिकेट खेलेर अनि अहिले क्रिकेट खेल्न छोडेको, तर त्यो क्रिकेट खेल्न छोडे पनि क्रिकेट प्लेयरहरूसँग चाहिँ म कनेक्टेड हुन पाउँदा चाहिँ आइएम भेरी ह्याप्पी।
2: भनेपछि क्रिकेट पनि खेल्नुहुन्थ्यो, पछि ब्याट बनाउने प्यासन आयो, जुनुन आयो, अनि ब्याट बनाउन थाल्नुभयो, त्यसो भयो नि त।
3: हजुर, पहिला क्रिकेट खेलियो, अनि स्याटरडे सन्डे खेल्थ्यो, अब त्यही त। अनि परिवार भएपछि बच्चा भयो, अनि अब घरमा बुढीहरू पनि कराउनु थाल्यो, खालि कति पैसा उडाउँछ क्रिकेट खेलेर मात्र सामानहरू किनेर भने, अन्त क्रिकेट छोडियो भने चाहिँ सकिन्न यसरी त, बरु यसबाटै आम्दानी होस् अनि आफ्नो एउटा क्रिकेट कम्युनिटीसँग नि कनेक्टेड होस् भनेर। अनि त्यही अहिले जिलङबाट स्टार्ट गरेँ, अनि त्यही जिलङको के अरे क्रिकेट कम्युनिटीहरूबाट नि राम्रो सपोर्ट आइरहेछ, अस्ट्रेलियन, इन्डियन, नेपालीज, पाकिस्तानी, बङ्गलादेश सबै कम्युनिटीबाट। अनि त्यही खुसी छु दाइ, त्यही हो आफूले के अरे मन परेको कुरालाई त्यसमालाई नै बिजनेस र प्यासनमा कन्भर्ट गर्न पाउँदा चाहिँ, सर्भिस दिन पाउँदा खुसी लाग्छ।
2: हामी पनि एकदम प्राउड छौँ होइन, उहाँ चाहिँ पहिलो नेपाली हुनुहुँदो रहेछ है, यसरी क्रिकेटको ब्याट बनाएर म्यानुफ्याक्चर गर्ने, प्रोडक्सन गर्ने होइन। हामीलाई चाहिँ धेरै खुसी लागेको छ, थ्याङ्क यू भेरी मच है दा।
3: थ्याङ्क यू दाई फर योर टाइम।
1: सहकर्मी सुदीप श्रेष्ठद्वारा प्रस्तुत यो प्रस्तुति थियो। श्रोताहरूलाई पुनः स्वागत छ मेलबर्न चौतारीको यो प्रसारणमा। अबलाई पालो भएको छ स्वास्थ्य सम्बन्धको बारेमा जानकारी गराउने उद्देश्यले प्रस्तुत स्वास्थ्य चर्चाको। यसलाई प्रस्तुत गर्दै सहकर्मी द्वय प्रमोद सुवेदी र कृतिका पौडेल।
4: नमस्कार प्रिय श्रोताहरू, आजको स्वास्थ्य चेतना कार्यक्रममा हामी सबैको जीवनसँग जोडिएको अर्को एउटा महत्त्वपूर्ण विषयबारे कुरा गर्न गइरहेका छौँ। त्यो विषय रहेको छ मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन। आजको व्यस्त जीवनशैलीमा कामको दबाव, पढाइ, आर्थिक चिन्ता, सम्बन्धका उतार चढाव, त कहिले परिवारको जिम्मेवारी, त कहिले विदेश बसाइ जस्ता कारणले गर्दा धेरै मानिसहरू तनावग्रस्त जीवन बाँच्न बाध्य भइरहेका छन्। विश्व स्वास्थ्य संगठन अथवा WHO अनुसार विश्वभर 1 अर्बभन्दा बढी मानिस कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्यासँग बाँचिरहेका छन्। यसको अर्थ करिब प्रत्येक 8 जना मध्ये एकजनाले आफ्नो जीवनमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या अनुभव गरिरहेका हुन्छन्। त्यसैले पनि मानसिक स्वास्थ्यका बारेमा खुलेर कुरा गर्नु समयमै सहयोग लिनु र अरूलाई पनि साथ दिनु आजको आवश्यकता हो। यसै कुरालाई मध्यनजर गर्दै मैले सहकर्मी कृतिका पौडेललाई यस विषयमा कुरा गर्नको लागि आमन्त्रण गरेको छु। सबभन्दा पहिला मलाई प्रश्न गर्न मन लाग्यो, मानसिक स्वास्थ्य भनेको के हो त?
0: मानसिक स्वास्थ्य भनेको मानसिक रोग नहुनु मात्रै होइन, यसको अर्थ जीवनका चुनौतीहरू सामना गर्न सक्नु, आफ्ना भावना व्यवस्थापन गर्न सक्नु, काम वा पढाइमा ध्यान दिन सक्नु र परिवार तथा समाजसँग स्वस्थ सम्बन्ध कायम राख्न सक्नु पनि हो। अब हामी सबैमा चित परिचित तनावको कुरा गरौँ। तनाव अर्थात् स्ट्रेस। तनाव हाम्रो जीवनको सामान्य हिस्सा हो। परीक्षा दिँदा, नयाँ जागिर पाउँदा, अन्तर्वार्ता दिन जाँदा, घर सर्ने क्रममा अथवा कुनै पनि नयाँ जिम्मेवारी आउँदा केही तनाव हुनु स्वाभाविक हो। तर यदि त्यो तनाव लामो समयसम्म निरन्तर रह्यो, मनलाई आराम गर्ने अवसर नै प्राप्त भएन र त्यसले दैनिकी काम पढाइ वा हाम्रो सम्बन्धमा असर गर्न थाल्यो भने त्यसले मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्छ।
4: तनावका विभिन्न सङ्केतहरूको बारेमा कुरा गर्नुभयो, अब ती सङ्केतहरू कसरी चिन्न सक्छौँ त हामी?
0: एकदम राम्रो प्रश्न। धेरैजनाले भन्नुहुन्छ म ठिक छु, अलिकति मात्रै थाकेको हो। तर हाम्रो शरीर र मनले पहिले नै हामीलाई केही सङ्केत दिइरहेका हुन सक्छन्। जस्तै अब विभिन्न शारीरिक सङ्केतहरू बारे कुरा गरौँ। बारम्बार टाउको दुख्ने, घाँटी वा काँध कसिएको जस्तो महसुस हुने, पेट फुल्ने, अपच वा पेट सम्बन्धी समस्या हुने, निन्द्रा कम लाग्ने वा अत्याधिक निद्रा मात्रै लाग्ने, सुत्न मात्र मन लाग्ने, मुटु छिटो छिटो धड्किने वा छाती भारी भएको जस्तो महसुस हुने। यदि यस्ता लक्षणहरू पहिलो पटक देखिएका हुन् वा धेरै तीव्र छन् भने अन्य शारीरिक कारण छैनन् भन्ने सुनिश्चित गर्न चिकित्सकसँग जाँच गराउनु पनि आवश्यक हुन्छ। अब हामी भावनात्मक सङ्केतहरूका बारेमा कुरा गरौँ। सधैँ चिडचिडाहट हुने अथवा रिस उठिराख्ने, निराशा वा खिन्नता महसुस हुने अथवा कुनै पनि कुरामा रुचि नलाग्ने, साथसाथै परिवार वा साथीभाइसँग पनि बस्न मन नलाग्ने, सोच र व्यवहारमा आउने परिवर्तनहरू पनि विभिन्न किसिमका हुन सक्छन्। जस्तै ध्यान केन्द्रित गर्न गाह्रो हुने अथवा हामीले जुन कन्सन्ट्रेसन भनेर भन्छौँ त्यो कन्सन्ट्रेट नहुने, निर्णय गर्न कठिन हुने, काम टारिराख्न मन लाग्ने, आफूलाई मनपर्ने गतिविधिहरू पनि बिस्तारै बिस्तारै मन पर्न छोड्ने, तनाव कम गर्न जाँड, रक्सी, चुरोट वा अन्य पदार्थमा बढी निर्भर हुन थाल्ने। यदि यस्ता लक्षणहरू लगातार दुई हप्ता वा त्योभन्दा बढी समयसम्म रहिरहे भने यो केवल थकान वा यो केवल स्ट्रेस मात्रै नहुन सक्छ।
4: अब यो तनावबाट अलिकति अगाडि जाँदै यी तनावहरूलाई कसरी कम गर्न सकिन्छ भन्ने उपायको बारेमा पनि केही जानकारी ल्याउ न।
0: दैनिकीमा अथवा दैनिक जीवनमा तनाव कम गर्ने उपायहरू धेरै छन्। जस्तै कि पहिलो त गहिरो सास फेर्ने अभ्यास, दिनको केही मिनट शान्त ठाउँमा बसेर बिस्तारै नाकबाट सासभित्र तान्नुहोस् र मुखबाट बिस्तारै बाहिर छोड्दै जानुहोस्। विशेष गरी यसरी सास फेर्दा सास बाहिर छोड्न अलि बढी समय दिनुहोस्। यसलाई 5-10 पटकसम्म दोहोऱ्याउँदा शरीर र मन केही शान्त हुन सक्छ। अर्को उपाय भनेको बीच बीचमा सानो विश्राम लिनु पनि हो। यदि लामो समयसम्म लगातार काम वा पढाइ गरिरहनु भएको छ भने हरेक 30-45 मिनट पछि 5 मिनट जति उठेर हिँड्नुहोस्, पानी पिउनुहोस् वा झ्यालबाट बाहिर हेरेर आँखालाई आराम दिनुहोस्। मोबाइल स्क्रोल गर्नुभन्दा शरीर र मनलाई साँच्चैको विश्राम दिनु बढी उपयोगी हुन्छ। यो बाहेक अर्को उपाय भनेको नियमित शारीरिक गतिविधि पनि हो। एउटा भनाइ नै छ नि, शरीर चलायौँ भने मन पनि चल्छ। त्यसैले दैनिक 20-30 मिनट हिँड्ने बानी बसाल्नाले मन हल्का बनाउन त्यसले पनि मदत गर्न सक्छ। विश्व स्वास्थ्य सङ्गठनले वयस्कहरूलाई हप्तामा कम्तीमा पनि 150 मिनट मध्यम स्तरको शारीरिक गतिविधि गर्न सिफारिस गरेको छ। शारीरिक गतिविधि बाहेक अर्को उपाय भनेको राम्रो निन्द्राको बानी बसाल्नु पनि हो। सकेसम्म प्रत्येक दिन एउटै समयमा सुत्ने र उठ्ने प्रयास गर्नुहोस्। सुत्नु अघि कम्तीमा 30 मिनट मोबाइल वा अन्य स्क्रिनबाट टाढा बस्नुहोस्। बेलुकातिर धेरै कफी, चिया वा कुनै पनि ऊर्जा दिने पेय पदार्थ कम गर्नुहोस्। त्यसबाहेक मनको कुरा साझा गर्नु पनि अर्को उपाय। धेरै कुरा मनभित्रै दबाएर राख्नु आवश्यक छैन, त्यसैले कुनै पनि विश्वासिलो साथी, परिवारका सदस्य वा सहकर्मीसँग आफ्नो अनुभव साटासाट गर्नुहोस्। याद राख्नुहोस्, सहयोग माग्नु कुनै कमजोरी होइन, बरु आवश्यक पर्दा सहयोग खोज्नु आफ्नो आत्महेरचाहको एउटा महत्त्वपूर्ण कदम पनि हो।
4: एकदमै महत्त्वपूर्ण कुरा। अनि अर्को हामीले दिनहुँ चर्चा गर्ने माइन्डफुलनेसको बारेमा पनि केही बताइदिनुहोस् न।
0: माइन्डफुलनेस अथवा वर्तमान क्षणमा ध्यान दिनु भनेको अहिले यही क्षणमा आफ्नो ध्यान केन्द्रित गर्ने एउटा अभ्यास हो। यदि मन धेरै चिन्तित छ भने एउटा सरल अभ्यास गर्न सक्नुहुन्छ। यसलाई 5-4-3-2-1 प्रविधि भनिन्छ। भन्नाले आफ्नो वरिपरि 5 देख्न सकिने कुरा भन्नुहोस्, 4 छोएर र महसुस गर्न सकिने कुरा याद गर्नुहोस्, 3 सुन्न सकिने आवाजमा ध्यान दिनुहोस्, 2 गन्ध पहिचान गर्ने प्रयास गर्नुहोस्, र अन्त्यमा आजको दिनमा आफू कृतज्ञ भएको एउटा कुरा सम्झनुहोस्। यसले वर्तमान क्षणमा ध्यानलाई ल्याउन र चिन्ताको तीव्रता कम गर्न मद्दत गर्न सक्छ।
4: यी त भए हामीले घरमै गर्न सक्ने विभिन्न उपायहरू, तर कहिलेकाहीँ अवस्था जटिल पनि बन्न सक्छ। र अब प्रश्न रह्यो, कहिले विशेषज्ञसँग भेट गर्नुपर्छ त?
0: पक्कै पनि कहिलेकाहीँ घरमा अपनाइने उपायहरू पर्याप्त हुँदैनन्। त्यसैले यदि निराशा, चिन्ता वा तनाव लगातार 2 वा त्योभन्दा बढी समयसम्म रहिरह्यो भने, काम, पढाइ वा पारिवारिक जीवनमा असर पर्न थाल्यो भने, खानपान वा निन्द्रा धेरै बिग्रिन थाल्यो भने, अथवा जाड रक्सी वा अन्य पदार्थको प्रयोग बढ्दै गयो भने, यस्तो स्थितिमा स्वास्थ्य कर्मीसँग परामर्श लिनु उचित हुन्छ। र यदि आफूलाई हानि पुर्याउने वा आत्महत्याका विचार आउँछन् भने, यसलाई आपतकालीन अवस्था मानेर तुरन्तै परिवार, साथी वा स्वास्थ्य सेवासँग सम्पर्क गर्नु आवश्यक हुन्छ।
4: अब ती सहयोगहरू कसरी र कहाँबाट पाउने पनि बताइदिनुहोस् न।
0: अवश्य पनि अस्ट्रेलियामा बस्ने श्रोताहरूका लागि केही महत्त्वपूर्ण सेवाहरू उपलब्ध छन्, जस्तै कि बियोन्ड ब्लू। बियोन्ड ब्लूले चिन्ता, डिप्रेसन र मानसिक स्वास्थ्य सम्बन्धी भरपर्दो जानकारी, सेल्फ चेक टुल्स, अनलाइन स्रोतहरू र सहयोगी सेवाहरू उपलब्ध गराउँछ। थप जानकारीका लागि यहाँहरूले बियोन्ड ब्लू beyondblue.org.au गएर थप सेवाहरूको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। अर्को छ लाइफलाइन अस्ट्रेलिया। यदि तपाईँ वा तपाईँले चिन्नु भएको कसैलाई तत्काल भावनात्मक सहयोगको आवश्यकता छ भने, लाइफलाइन अस्ट्रेलियाले 24 सातै दिन सङ्कट सम्बन्धी टेलिफोन सेवा उपलब्ध गराउँछ। लाइफलाइन अस्ट्रेलियाको फोन नम्बर 131114 सम्पर्क गरेर यहाँहरूले त्यो सेवा उपलब्ध गर्न सक्नुहुन्छ। त्यस्तै आफ्नो जिपी वा कम्युनिटी हेल्थ सेन्टर। धेरैजसो अवस्थामा पहिलो कदम भनेको आफ्नो जेनरल प्र्याक्टिसनर अथवा जिपीसँग भेट्नु हो। उहाँले आवश्यक परेमा साइकोलोजिस्ट, काउन्सेलर वा साइकियाट्रिस्ट कहाँ पठाउन सक्नुहुन्छ। यस्तै नेपाल वा अन्य देशमा हुनुहुन्छ भने आफ्नो नजिकको अस्पताल, मानसिक स्वास्थ्य सेवा परामर्शदाता वा समुदायमा उपलब्ध स्वास्थ्य कर्मीसँग सम्पर्क गर्न नहिचकिचाउनुहोस्।
4: धन्यवाद त्यो जानकारीको लागि। अन्त्यमा याद राखौँ, मानसिक स्वास्थ्य हाम्रो शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। तनाव, चिन्ता, डिप्रेसन वा बर्नआउट अनुभव गर्नु कमजोरीको चिन्ह होइन। जीवनको कुनै न कुनै समयमा हामीमध्ये धेरैले यस्ता चुनौतीहरूको सामना गर्छौँ। महत्त्वपूर्ण कुरा भनेको शरीर र मनले दिने सङ्केतहरूलाई व्यवस्था नगर्नु नै हो। त्यसै गरेर आफ्नो हेरचाह गर्न समय निकाल्नु र आवश्यक पर्दा समयमै सहयोग खोज्नु पनि हो। समयमै सहयोग लिएर धेरै मानिसहरूले आफ्नो मानसिक स्वास्थ्यमा उल्लेखनीय सुधार अनुभव गर्न सक्दछन्। यही सन्देशका साथ आजको स्वास्थ्य चेतना कार्यक्रम यति नै। सुनिरहनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।
1: यिनै प्रस्तुतिहरूका साथै आजलाई मैले श्रोताहरू समक्ष बिदा माग्ने बेला हुनै लागेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो आभार व्यक्त गर्दछौ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.3cr.org.au/chautarima गएर कुनै पनि समय जहाँ कहीँबाट सुन्न पनि सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव, सल्लाह, प्रतिक्रिया कृपया हामीलाई पठाउनुहुन आग्रह गर्दछौँ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। कार्यक्रमको अन्तमा इन्द्रजीत र कविता कृष्णमूर्तिको युगल स्वरमा श्री पुरुष ढकालको रचना र समुजित बासकोटाको सङ्गीतमा रहेको गीतलाई श्रोताहरू समक्ष छाडेर आजलाई सहकर्मीहरू कृतिका, प्रमोद र सुदीपसँगै म लोक बिदा भएँ। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्री, यहाँहरूको साथ शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।